0: India calls for WTO-compliant measures to address trade distortions, dumping and predatory pricing. G7 countries agree to release 100 million barrels of diesel and crude oil as prices climb record high in United States. United Nations welcomes India's Green Energy Corridor Phase 3, says it will strengthen India's position as global leader in solar energy. Union Cooperation Minister Amit Shah to lay foundation stone for 255 crore rupees dairy plant in Ujjain today with processing capacity of 3 lakh litres of milk per day. And in Asian Games, Indian archer Kumkum Mahor clinches gold in recurve event, Indian men's hockey team to clash for gold against Malaysia. And with that, we end the morning news. Have a nice day.
1: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं शबाना बेगम। पहले इस वक्त की खास खास खबरें। भारत ने तिजारत में बिगड़े हुए तौर तरीकों, अशिया की भरमार और इनकी इंतहाई कम कीमत मुकर्रर करने से निमटने के मकसद से WTO के उसूलों पर अमल दरामद के लिए कहा है। G7 मुल्कों में 10 करोड़ बैरल्स डीजल और खाम तेल जारी करने से इत्तेफाक किया है, क्योंकि अमरीका में इनकी कीमतें रिकॉर्ड ऊंचाई पर पहुंच गई हैं। अक़्वामे मुत्तहिदा ने माहौल के लिए साजगार तवानाई की भारत की राहदारी के तीसरे मरहले का खैर मकदम किया है। उसने कहा है कि इससे शमसी तवानाई के शोबे में एक आलमी रहनुमा के तौर पर भारत की साख को मजबूती हासिल होगी। इमदादी महामी के मरकजी वजीर अमित शाह आज उज्जैन में 255 करोड़ रुपए के डेयरी प्लांट का संगे बुनियाद रखेंगे, जिसमें रोजाना 3 लाख लीटर दूध की सलाहियत होगी। और एशियन गेम्स में भारतीय तीरंदाज कुमकुम मोहोद ने रिकर्व मुकाबले में सोने का तमगा जीता है। भारतीय मर्दों की हॉकी टीम का मुकाबला फाइनल में मलेशिया से होगा। अब खबरें। भारत ने अमेरिका के शहर मिलवॉकी में G20 के वज़रा तिजारत की मीटिंग के आखिरी दिन आलमी सतह पर तिजारत में बिगड़े हुए तौर तरीकों की तसहीह के मकसद से WTO के उसूलों पर अमल करने के लिए कहा है। तिजारत और सनत के वजीर ने मांग में कमी की वजह से सलाहियत के बावजूद अशिया को मुनज़्ज़म तरीके से कम तादाद में तैयार करने के बारे में कहा कि कई रुकन मुल्कों की तरह भारत को भी यही तशवीश लाहक है कि कुछ मईशतों में तिजारत के बिगड़े हुए तौर तरीकों से अशिया की भरमार और इनकी कीमत इंतहाई कम हो सकती है। उन्होंने कहा कि इस तरह की तशवीश WTO के लगातार इकदाम से दूर की जा सकती है, जिनमें अशिया की भरमार की रोकथाम और दरामदात पर टैक्स लगाना भी शामिल है। पेश है एक रिपोर्ट।
2: तिजारत के वजीर पीयूष गोयल ने खास तौर पर कहा है कि G20 रुकन मुल्कों के साथ भारत की तिजारत का इन्हिसार एक शफाफ, बिला तफरीक और उसूलों पर मबनी तिजारती निज़ाम पर है। उन्होंने कहा कि सबसे ज्यादा पसंदीदा मुल्क का तरीका इस निज़ाम की जमानत है। उन्होंने यकीन दिलाया कि यही शर्तें सबसे छोटे कारोबारी और सबसे बड़े कारोबारी पर भी लागू होती हैं। आलमी सप्लाई चेन में लोगों से जबरदस्ती काम लिए जाने के बारे में जनाब गोयल ने कहा कि इस बुराई के खात्मे के तहत भारत का अज़्म कतई और गैर मशरूत है। वज़ीर मौसूफ ने उसूलों पर मबनी मुनसिफाना, मुसावियाना, बिला तफरीक, शफाफ, खुले, सबकी शमूलियत वाले और एक ऐसे कसीर मुल्की तजारती निज़ाम के तई भारत के अज़्म को दोहराया जिसमें WTO को मरकजी हैसियत हासिल हो। उन्होंने तरक्की पजीर मुल्कों के लिए पॉलिसी साजी की गुंजाइश की अहमियत पर जोर दिया ताकि वो इत्तेफाक राय के साथ किए गए फैसलों को बरकरार रखते हुए तरक्की कर सकें और आवाम की फलाह कर सकें। जनाब गोयल ने इससे अलग ऑस्ट्रेलिया, सऊदी अरब, जनूबी कोरिया और दीगर मुल्कों के अपने हम मनसबों के साथ दो तरफा मीटिंग्स कीं। सुपर्णा साइकिया की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहम्मद शहजाद।
1: 7 मुल्कों के ग्रुप G7 ने 4 महीने में 10 करोड़ बैरल्स तेल जारी करने से इत्तेफाक किया है, जो ईंधन की बढ़ती हुई कीमतों को कम करने की एक कोशिश है, जिसके तहत इब्तदाई 20 दिन के दौरान डीजल की खातिर खास सप्लाई की जाएगी। ये फैसला ऐसे वक्त में किया गया है जब अमरीका में डीजल की कीमतें रिकॉर्ड सतह पर पहुंच गई हैं, जिसे नवंबर के वस्त मुद्दती इंतखाबात से पहले सदर डोनाल्ड ट्रंप और उनकी इंतजामिया पर दबाव में मजीद इजाफा हो गया है। जनाब ट्रंप ने कहा कि यूरोपीय मुल्कों ने अपने जखीरों से बड़े पैमाने पर डीजल जारी करने और इस अमल को जल्द शुरू करने से इत्तेफाक किया था। यह ऐलान ट्रंप और फ्रांस के सदर इमानुएल मैक्रों के दरमियान रात भर की गुफ्तगू के बाद किया गया है। میٹنگ کے بعد فرانس کی طرف سے جاری ایک بیان کے مطابق بین الاقوامی توانائی ایجنسی آئی ای اے تیل جاری کرنے کے عمل میں تال میل رکھے گی۔ اقوام متحدہ نے ماحول کے لیے سازگار راہداری کے تیسرے مرحلے جی ای سی سوئم کے لیے 1.86 لاکھ کروڑ روپے کی بھارت کی طرف سے دی گئی منظوری کا خیر مقدم کیا ہے۔ اس نے کہا ہے کہ گرڈ کو مضبوط بنانا اور بیٹری سٹوریج ایک بڑا قدم ہے جس سے ملک کے عوام اور معیشت کو بڑا فائدہ فراہم ہوگا۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
3: آب و ہوا کی تبدیلی کے امور سے منسلک اقوام متحدہ کے ایگزیکٹو سیکرٹری سائمن نسٹیل نے کہا کہ ماحول کے لیے سازگار توانائی کی راہداری کے تیسرے مرحلے سے بھارت کو بار بار استعمال ہونے والی توانائی کی اپنی بڑھتی ہوئی صلاحیت میں اضافہ کرنے، بجلی کی بڑھتی ہوئی ضرورتوں کو پورا کرنے اور توانائی کے شعبے میں خود کی ایک عالمی رہنما کے طور پر شناخت قائم کرنے میں مزید مدد ملے گی۔ انہوں نے کہا کہ اس اسکیم سے بار بار استعمال ہونے والی توانائی کو بھارت کے بجلی کے نظام سے مربوط کرنے میں مدد ملے گی اور اس کے ساتھ ساتھ اقتصادی ترقی کو بھی مدد حاصل ہوگی۔ جناب سٹیل نے خاص طور پر توانائی کی یقینی فراہمی اور اقتصادی ترقی کے ضمن میں بھارت جیسی بڑی معیشتوں کے لیے بیٹری سٹوریج کی دفاعی اہمیت کو بھی اجاگر کیا۔ مرکزی کابینہ نے جی ای سی سوئم کو منظوری دے دی ہے جس کے لیے 1,86,405 کروڑ روپے کی منظوری دی گئی ہے، جس میں 54,082 کروڑ روپے مرکز کی طرف سے ہیں، جس کا مقصد بین ریاستی ترسیلی نظام کو مستحکم بنانا اور بیٹری توانائی اسٹوریج نظام کی تیاری میں مدد فراہم کرنا ہے۔ نیوز ڈیسک کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسلم بیگ۔
1: سائنس اور ٹیکنالوجی کے وزیر ڈاکٹر جیتیندر سنگھ نے کہا ہے کہ روبوٹکس سبھی طرح کے طبی علاج میں ایک اہم آلہ کار بن سکتی ہے جسے تشخیص، علاج معالجے اور تھراپی میں استعمال کیا جا سکتا ہے۔ روبوٹک سرجری کی سوسائٹی کی بین الاقوامی کانفرنس سے خطاب کرتے ہوئے انہوں نے کہا کہ روبوٹکس، مصنوعی ذہانت، اے آئی اور نینو سائنس سے انتہائی احتیاط سے کی جانے والی سرجری اور کسی ایک شخص کے لیے خصوصی طور پر کیے جانے والے علاج معالجے کا ایک ایکو نظام فراہم ہو سکتا ہے۔ ڈاکٹر سنگھ نے کہا کہ مستقبل میں روبوٹک دوا، روبوٹک اینڈوکرینولوجی اور دل کا روبوٹک طریقے سے علاج کیا جا سکے گا، جیسا کہ اے آئی مختلف طرح کے علاج معالجے میں اپنی افادیت کے موقع تلاش کر رہی ہے۔ بھارت کی دیہی خواتین اب محض روایتی کاشتکاری کے کام تک محدود نہیں رہ گئی ہیں بلکہ وہ تیزی سے جدید زرعی ٹیکنالوجی کا استعمال کرتے ہوئے خدمات فراہم کنندہ بن رہی ہیں۔ نمو ڈرون دیدی اسکیم اس تبدیلی میں اہم رول ادا کر رہی ہے۔ پیش ہے ایک رپورٹ۔
2: نومبر 2023 میں مرکزی کابینہ کی منظوری سے شروع کی گئی اس اسکیم کا مقصد خواتین کو ڈرون ٹیکنالوجی سے وابستہ ہے۔ گزشتہ 3 برس میں اس اسکیم کے تحت 1,261 کروڑ روپے مختص کیے گئے۔ اس اسکیم کے تحت حکومت کا منتخب خواتین کو 15,000 زرعی ڈرون فراہم کرنے کا ارادہ ہے۔ اس کا مقصد خواتین کو ڈرون سروس کا حامل بنا کر ان کے لیے روزگار کے نئے مواقع پیدا کرنا ہے۔ پوجا، جو راجستھان کے ضلع سوائی مادھوپور کی ایک نمو ڈرون دیدی ہیں، کہتی ہیں کہ اس تربیت کی وجہ سے ان کی زندگی میں مثبت تبدیلی آئی ہے۔
4: میرا نام پوجا جاگم ہے، گرام پنچایت شام پورا، ڈسٹرکٹ سوائی مادھوپور، راجستھان سے نمو ڈرون دیدی بات کر رہی ہوں۔ میرے کو ڈرون مارچ 2024 میں اپروو ہو گیا تھا، جب سے میں ڈرون اڑا رہی ہوں اور میں نے گڑگاؤں میں 15 دن کی ٹریننگ لے کے وہاں سے میں نے ڈرون چلانا سیکھ کر میں نے اپنے گاؤں میں مجھے گورنمنٹ کی طرف سے ڈرون ملا ہوا ہے، اس سے میں نے گیہوں میں، چاول میں، ان میں سب میں کیٹناشک چھڑکاؤ کیا ہے اور اس سے میں نے لگ بھگ 40-45 ہزار روپے تک انکم کر لی۔
1: یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ مدھیہ پردیش میں آج دودھ کی پیداوار اور ڈیری کے شعبے کے فروغ کے لیے ایک اہم پروگرام منعقد کیا جا رہا ہے۔ امور داخلہ اور امداد باہمی کے مرکزی وزیر امت شاہ اور وزیر اعلی ڈاکٹر موہن یادو گو پالک سمیلن میں شرکت کریں گے۔ پیش ہے ایک رپورٹ۔
3: بھوپال کے بھیل دسہرہ میدان میں آج ریاستی سطح پر گو پالک سمیلن کا انعقاد کیا جا رہا ہے، جہاں امور داخلہ اور امداد باہمی کے مرکزی وزیر امت شاہ اجتماع سے خطاب کریں گے۔ وزیر اعلیٰ ڈاکٹر موہن یادو بھی اس پروگرام میں شرکت کریں گے۔ جناب امت شاہ مویشی پروری کے شعبے میں نمایاں کارکردگی کرنے والی خواتین کے عزت افزائی کریں گے، جہاں جناب شاہ ڈاکٹر بھیم راؤ امبیڈکر کام دھینو یوجنا کے مستفیدین کو منظوری نامے بھی تقسیم کریں گے۔ उम्मीद है कि इस तकरीब में 35,000 से ज्यादा मवेशी परवर और डेयरी की इमदाद बाहमी अंजुमनों के अरकान शिरकत करेंगे। प्रोग्राम में भोपाल, सीहोर, बैतूल, राजगढ़,

0: भारत के तरक्की के सफर में लोगों की सरगर्म शिरकत की हौसला अफजाई के लिए एक बेमिसाल प्लेटफॉर्म फराहम किया है। इस माहाना प्रोग्राम के जरिए वजीर आजम मुल्क भर के ऐसे लोगों की मुतासिर कुन कहानियां शेयर करते हैं जो तालीम, हिफ्जान सेहत, माहौलियाती तहफ्फुज, इख्तरा और समाजी खिदमात के शोबों में इम्तियाजी काम अंजाम दे रहे हैं। मन की बात प्रोग्राम आकाशवाणी और दूरदर्शन नेटवर्क्स पर नशर किया जाता है और ये AIR न्यूज़ वेबसाइट और न्यूज़ ऑन AIR मोबाइल ऐप पर भी दस्तियाब रहता है। ये प्रोग्राम AIR न्यूज़, DD न्यूज़, PMO और इत्तलात व नशरियात की वजारत के YouTube चैनलों पर भी लाइव नशर किया जाता है। मरकजी वजीर दाखिला और इमदाद बाहिमी के वजीर अमित शाह और मध्य प्रदेश के वजीर आला डॉक्टर मोहन यादव आज भोपाल में गौपालक सम्मेलन में शिरकत करेंगे जो कि दूध की पैदावार और डेयरी के शोबे की बड़ी तकरीब होगी। इस मौके पर जनाब शाह तकरीब से खिताब भी करेंगे। रियासती सतह का ये गौपालक सम्मेलन भोपाल के भेल दशहरा मैदान में मुनक़िद किया जा रहा है। इस दौरान जनाब शाह मवेशी परवरी के शोबे से वाबस्ता और बेहतरीन काम करने वाली किसान खवातीन की हौसला अफजाई करेंगे। आबनाए हुरमुज में कुवैत के परचमबरदार टैंकर को प्रोजेक्टाइल से निशाना बनाकर किए गए हमले के बाद 5 भारतीय शहरियों को बचा लिया गया है। ओमान में भारतीय सफारतखाने ने आज एक्स पर एक पोस्ट में बताया कि उसने MT काजिमा 3 पर सवार 5 भारतीय शहरियों को बहफाजत निकालने में मदद की। मिशन ने इस बचाव कार्रवाई में ओमान के हुक्काम की लगातार मदद और ताउन के लिए उनका शुक्रिया अदा किया। नायब सदर CP राधाकृष्णन ने जोर देकर कहा है कि इक्तसादी मुजाहमत को समाजी मुजाहमत से अलग नहीं किया जा सकता और यही शमूलियत तेजी से बदलती दुनिया में मुजाहमत की बुनियाद है। जनाब राधाकृष्णन ने आज नई दिल्ली में 5वीं कौटल्य इक्तसादी कॉन्क्लेव के इफ्तिताही इजलास से खिताब करते हुए यह बात कही। कॉन्क्लेव का मौजू है तेजी से बदलती दुनिया में मज़ाहमत। नायब सदर ने कहा है कि इत्तफाक राय, शमूलियत और जिम्मेदारी पॉलिसी साजी से ही जमहूरियत और तरक्की साथ मिलकर आगे बढ़ सकते हैं और पायदार तरक्की की बुनियाद फराहम करते हैं। उन्होंने जोर दिया कि असल मुजाहमत इस बात में पिन्हा होती है कि कोई भी शहरी, कंपनी या खित्ता पीछे न रहे। नायब सदर ने साल 2047 तक विकसित भारत के लिए तामीर के लिए इज्तमाही कोशिशों की अपील की।
1: फॉस्टर ट्रांसफॉर्मेशन इज टेकिंग प्लेस इन द इकोनॉमिकल ग्रोथ ऑफ इंडिया। वंस वी वर द अंडर डेवलप्ड इकॉनमी, from there we moved on to the developing economy, from there we are moving towards the developed economy. We can call ourselves as a developed economy if it is an inclusive development of everyone. That is where the real development benefit should reach the nook and corner of the country.
0: Janab Radhakrishnan ne tezi se badalti aalami tarjeehat, बदलती टेक्नोलॉजी और उभरते हुए माहौलियाती चैलेंजों के दरमियान इत्तफाक राय के जरिए फैसला साजी की जरूरत पर जोर दिया। उन्होंने कहा कि बहरान के दौरान इत्तफाक राय पर मबनी फैसलों की बहुत जरूरत होती है। नायब सदर ने मजीद कहा कि चूंकि बहसो मुबाहसे जरूरी हैं लेकिन उनका सभी के लिए काबिल कबूल और आखिरी नतीजे पर पहुंचना जरूरी है। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। हुकूमत मुनशियात की स्मगलिंग के एक बड़े मुलजिम नवप्रीत सिंह को तुर्किया से कामयाबी के साथ भारत ले आई है। मुल्क की नफाज कानून की एजेंसियों की इस कामयाबी का जिक्र करते हुए वजीर दाखिला अमित शाह ने बताया कि नवप्रीत सिंह ने जाली शनाख्त नवाब विर्क के नाम से तुर्किया की शहरियत हासिल करके अफगानिस्तान से भारत में हेरोइन और मैथम फेटामाइन गैर कानूनी तरीके से भारत भेजता था। उन्होंने बताया कि मुतालिका एजेंसियों ने मुलजिम का सुराग लगाया, इसकी असल शनाख्त बेनकाब की और उसे भारत लाने में कामयाबी हासिल की। वजीर मौसूफ ने बताया कि नवप्रीत सिंह को मुनशियात की स्मगलिंग और दीगर जराइम से मुतालिक कई मामलों में गिरफ्तार करके जेल भेज दिया गया है। महाराष्ट्र के हिंगोली जिले में आज सुबह जलजले के झटके महसूस किए गए। वस्मत तालुका के पांगरा शिंदे इलाके में सुबह तकरीबन 9:43 पर 4.5 शिद्दत का जलजला रिकॉर्ड किया गया। ابتدائی اطلاعات کے مطابق اس سے قبل صبح 7:47 پر 3.3 شدت کا زلزلہ آیا تھا. اس کے بعد 4.5 شدت کا نسبتاً طاقتور جھٹکا محسوس کیا گیا, جس کے بعد زلزلے کے کئی ہلکے جھٹکے بھی محسوس کیے گئے. ہنگولی شہر اور ضلع کے کئی علاقوں میں زلزلے کے جھٹکے محسوس کیے جانے کے بعد کچھ لوگ احتیاطاً اپنے گھروں سے باہر نکل آئے اور کھلے مقامات پر جمع ہو گئے. نیپال میں آج گندکی صوبے میں ایک بس پلٹنے کے واقعے میں کم سے کم 6 لوگوں کی موت ہو گئی اور 10 دیگر زخمی ہو گئے. پولیس کے مطابق کاٹھمانڈو جانے والی اس بس میں 18 مسافر سوار تھے اور یہ واقعہ نول پراسی ضلع کے دون علاقے میں پیش آیا. زخمی مسافروں کو علاج معالجے کے لیے مقامی اسپتال لے جایا گیا. ایشیائی کھیلوں کے آخری دن مردوں کے T20 فائنل میں بھارت نے روایتی حریف پاکستان کو 19 رن سے ہراتے ہوئے سونے کا تمغہ جیتا. یہ میچ آج جاپان کے نسہن میں کھیلا گیا. بھارت کی جانب سے دیے گئے 212 رن کے جواب میں پاکستانی کی ٹیم 20 اوورز میں 6 وکٹ کے نقصان پر 196 رن ہی بنا سکی. اس سے پہلے بھارت نے پہلے بلے بازی کرنے کا فیصلہ کیا اور 6 وکٹ کے نقصان پر 211 رن بنائے. سلامی بلے باز ابھیشیک شرما نے 28 گیندوں میں 61 رن بنائے, جبکہ تلک ورما 22 گیندوں میں 51 رن بنا کر ناٹ آؤٹ رہے. شیوم دوبے نے 14 گیندوں میں 27 رن بنا کر بھارت کے اسکور کو 200 کے پار پہنچا دیا. پاکستان کی جانب سے حسن نواز نے 96 رن بنائے. وہیں بائیں ہاتھ کے اسپن گیند باز عرفات منہاج اور تیز گیند باز احمد دالیہ نے 2-2 وکٹ لیے. صدر جمہوریہ دروپدی مرمو نے ایشین گیمز 2026 میں خواتین کے انفرادی اسٹروک پلے میں سونے کا تمغہ جیتنے اور گولف انفرادی طور پر پہلا سونے کا تمغہ جیتنے والی بھارتی کھلاڑی بننے پر پرنوی شرتورس کو مبارکباد دی ہے. سوشل میڈیا پوسٹ میں صدر جمہوریہ نے کہا کہ پرنوی شرت ارس نے بھارتی گولف کی تاریخ میں یہ کارنامہ انجام دیا ہے. صدر جمہوریہ نے مزید کہا کہ سونے کا یہ تمغہ بھارتی خواتین کے گولف میں سنگ میل کی حیثیت رکھتا ہے. صدر جمہوریہ نے پرنوی شرت ارس کے مستقبل کے لیے نیک خواہشات پیش کیں. ایشیائی کھیلوں میں جاپان کے ناگویا میں آج بھارتی تیر انداز نیرج چوہان نے مردوں کے انفرادی ریکرو زمرے میں ہم وطن دھیرج بوما دیورا کو 4-6 سے ہرا کر کانسے کا تمغہ جیتا. مردوں کے کرکٹ میں آج چنڈی گڑھ میں مہاراجا دیویندر سنگھ بین الاقوامی کرکٹ اسٹیڈیم میں بھارت اور ویسٹ انڈیز کے درمیان تیسرا ایک روزہ میچ کھیلا جائے گا. آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر. کامرس کے وزیر پیوش گوئل نے کہا ہے کہ بھارت کے آزادانہ تجارتی سمجھوتے عالمی معیشتوں کے 75% کا احاطہ کریں گے. وزیر اعظم نریندر مودی کا ماہانہ ریڈیو پروگرام من کی بات آج اپنے 12 سال مکمل کر رہا ہے. آپ نائے ہرمز میں کویت کے پرچم بردار بحری جہاز پر حملے کے بعد 5 بھارتی شہریوں کو بحفاظت بچا لیا گیا ہے. اور ایشیائی کھیلوں کے آخری دن مردوں کے کرکٹ میں بھارت نے پاکستان کو ہراتے ہوئے سونے کا تمغہ جیتا ہے. وہیں پرنوی شرت ارس گولف میں سونے کا تمغہ جیتنے والی پہلی بھارتی خاتون گولف کھلاڑی بن گئی ہیں. اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا.
2: گڈ آفٹرنون, دس از آکاش وانی اینڈ آئی ایم شگن چوپرا ود دا مڈ ڈے نیوز. دا ہیڈ لائنز, Government developing entire ecosystem based on cattle farming, giving push to rural economy, says Union Cooperation Minister Amit Shah. Commerce Minister Piyush Goyal says India's free trade agreements to cover 75% of world economies. Prime Minister Narendra Modi's monthly radio program Mann Ki Baat completes 12 years today. 5 Indian nationals rescued safely after Kuwait flagged tanker struck by projectile in Strait of Hormuz. And on the final day of Asian Games, Indian men's cricket team bags gold with 19-run win over Pakistan in finals. In men's hockey finals, India to take on Malaysia in a short while. Now the news in detail. Union Home and Cooperation Minister Amit Shah has said that the Narendra Modi government is developing a complete ecosystem around cattle rearing, from converting cow dung into biogas and organic fertilizer to processing dairy products and providing market access to give a new boost to the rural economy. Addressing the state-level Gopalak Sammelan in Bhopal today, Mr. Shah said, cattle rearers would be among those benefiting the most from the formation of the Ministry of Cooperation.
3: हमने श्वेत क्रांति दो की शुरुआत की है.
4: वी हैव लॉन्च्ड व्हाइट रेवोल्यूशन 2.2. अंडर दिस इनिशिएटिव वी विल एस्टैब्लिश 75,000 न्यू कोऑपरेटिव डेयरी इन विलेजेस एंड स्ट्रेंथन 46,000 एक्सिस्टिंग डेयरीज. ऑफ द 75,000 न्यू डेयरीज द लार्जेस्ट नंबर विल बी एस्टैब्लिश्ड इन माय स्टेट ऑफ मध्य प्रदेश.
3: मेरे मध्य प्रदेश में बनने वाली है.
2: On criminal justice reforms, Mr. Shah said that once the Bharatiya Nyay Sanhita is fully implemented, India's criminal justice system will become the most modern in the world. He said that after full implementation of the BNS, cases